0: خارج امور سے متعلق ہاؤس کمیٹی کے سوالوں کے جواب دیتے ہوئے کل رات جناب روبیو نے بتایا کہ واشنگٹن اور نئی دلی سمجھوتے کو مکمل کرنے کے قریب ہیں۔ جناب روبیو نے اس بات کو کئی بار اجاگر کیا کہ بھارت بحر الکاہل خطے میں بھارت اہم اسٹریٹجک شراکت دار ہے۔ ان کا یہ بیان دنیا کی دو سب سے بڑی اور سب سے قدیم جمہوریت کے درمیان معاشی تعلقات کی بڑھتی رفتار کی جانب اشارہ کرتا ہے۔ جناب روبیو نے مزید کہا کہ ان کے بھارت دورے کے دوران کواڈ کے ان کے ہم منصبوں سے بھی تبادلہ خیال ہوا۔ کواڈ گروپ میں بھارت، امریکہ، جاپان۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے لاو پی ڈی آر کے نائب وزیر اعظم اور وزیر خارجہ تھونگ ساوان فومبی فانے کے ساتھ کل نئی دلی میں دسویں بھارت لاو پی ڈی آر مشترکہ کمیشن میٹنگ کی مشترکہ صدارت کی۔ میٹنگ کے دوران فریقین نے تجارت اور سرمایہ کاری، صحت، توانائی، ڈیجیٹل کنیکٹیویٹی، ترقیاتی شراکت داری، صلاحیت سازی اور ثقافت سمیت مختلف پہلوؤں پر تفصیلی تبادلہ خیال کیا۔ اس کے علاوہ دونوں فریقوں نے خطے میں بھارت آسیان تعاون اور پیش رفت کو آگے بڑھانے پر بھی بات چیت کی۔ اپنی افتتاحی تقریر میں ڈاکٹر جے شنکر نے کہا کہ بھارت اور لاو پی ڈی آر کے درمیان قریبی ثقافتی تعلقات ہیں جو بدھزم اور رامائن کے مشترکہ ورثے میں نظر آتے ہیں۔ جناب جے شنکر نے کہا کہ دونوں ملکوں کے تعلقات صدیوں پرانے ہیں جو گہرے ثقافتی اور عوام سے عوام رابطوں پر مبنی ہیں۔ دوسری جانب لاو پی ڈی آر کے نائب وزیر اعظم اور وزیر خارجہ نے کہا کہ یہ مصروفیت دونوں ملکوں کے درمیان گہرے تعلق کی عکاسی کرتی ہے اور موجودہ علاقائی اور عالمی معاشی غیر یقینی اور چیلنجوں کے باوجود دونوں ملکوں کے مشترکہ عزائم کی یقین دہانی کراتی ہے۔ برطانیہ کی وزیر خارجہ اور دولت مشترکہ معاملوں کی وزیر یوویٹ کوپر بھارت کے اپنے دو روزہ سرکاری دورے پر کل رات نئی دلی پہنچی۔ محترمہ کوپر کا آج وزیر اعظم نریندر مودی سے ملاقات کا پروگرام ہے۔ وہ آج شام وزیر خارجہ ڈاکٹر ایس جے شنکر سے بھی ملاقات کریں گی۔ وزارت خارجہ نے بتایا کہ محترمہ کوپر کا دورہ بھارت برطانیہ جامع اسٹریٹجک شراکت داری کو مزید مستحکم کرنے کا موقع فراہم کرے گا۔ وزیر اعظم نریندر مودی کا پارلیمانی حلقہ اور دنیا کے قدیم ترین شہروں میں سے ایک وارانسی ایک بار پھر تاریخی بین الاقوامی تقریب کا گواہ بننے جا رہا ہے۔ جی 20 میٹنگوں کی کامیاب میزبانی کے بعد وارانسی اب آج اور کل برکس ثقافتی گروپ کی دوسری میٹنگ کی میزبانی کرے گا۔ اس میٹنگ میں چین، برازیل، مصر، ایتھیوپیا اور انڈونیشیا سمیت 11 ملکوں کے نمائندے حصہ لیں گے۔ یہ میٹنگ سینئر سفارتکاروں، پالیسی سازوں اور ثقافتی ماہرین کو یکجا کرے گی۔ مزید تفصیل ہمارے نامہ نگار سے۔ جی 20 میٹنگ کے دوران کاشی کے عالمی شہرت یافتہ جی آئی ٹیگ والی مصنوعات کی خصوصی نمائش منعقد کی جائے گی۔ نمائش کے دوران 6 کاریگر 6 منفرد مصنوعات پیش کریں گے جو وارانسی کی گوناگون دستکاری روایات کی عکاسی کرتی ہیں۔ یہ مصنوعات کاشی کے صدیوں پرانے فن، کاریگری اور ثقافتی وراثت کا جیتا جاگتا ثبوت ہیں۔ نمائش کے ذریعے غیر ملکی مندوبین نہ صرف ان مصنوعات کی انفرادیت سے واقف ہوں گے بلکہ مقامی فنکاروں اور کاریگروں کو اپنی مصنوعات عالمی بازار تک پہنچانے کا موقع بھی ملے گا۔ لکھنؤ سے سشیل چندر تیواری کی رپورٹ کے ساتھ خبرنامے کے لیے کلیم احمد۔
1: وزیر اعظم نریندر مودی کی دوراندیش قیادت میں بھارت گزشتہ 12 سال کے دوران سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس نظریے کے تحت قابل ذکر یکسر تبدیلی کے دور سے گزرا ہے۔ اس عرصے کے دوران مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں با اختیار بنانے کے لیے کئی فلیگ شپ اقدامات کیے۔ آکاشوانی نیوز گزشتہ 12 سالوں کے دوران اہم شعبوں میں حکومت کی کوششوں پر خصوصی فیچر پیش کر رہا ہے۔ اس کے تحت آج کاروبار کو آسان بنانے کے لیے حکومت کی جانب سے کیے گئے اقدامات پر روشنی ڈالی جا رہی ہے۔ ایک رپورٹ۔
0: بھارت نے پچھلے 12 سال کے دوران کاروبار کے نظم و ضبط سے متعلق ماحول اور کاروبار میں آسانی میں بہتری کے لیے کئی پائیدار اصلاحات کی ہیں۔ سال 2016 میں شروع کی گئی اسٹارٹ اپ انڈیا پہل اخترا کو پروان چڑھا رہی ہے، جس سے انٹرپرینورشپ کو بڑھاوا مل رہا ہے اور سرمایہ کاری پر مبنی ترقی ممکن ہو پائی ہے۔ حکومت کی کوششوں سے اس سال مارچ کے مہینے میں اسٹارٹ اپس کی تعداد 2,23,000 ہو گئی ہے، جو سال 2016 میں محض 500 کے قریب تھی۔ آکاشوانی نیوز سے بات کرتے ہوئے مہاراشٹر کے تھانے کے چارٹرڈ اکاؤنٹنٹ منوج بیسر نے کہا کہ راست اور براہ راست ٹیکسوں میں حکومت کی جانب سے کی گئی اصلاحات سے اقتصادی استحکام آیا ہے۔
2: کیندر سرکار کے اپرتیکس اور پرتیکس کر کے اوپر کیے گئے ریفارمز دیش کی اکانومی کے لیے بہت بڑا سٹیپ ہے، سٹیبلیٹی کے لیے۔ अप्रत्यक्ष कर के रिफॉर्म से वन नेशन वन टैक्स का एडवांटेज काफी क्लियरिटी देता है कि हमें बिजनेस कैसे करना है, लोगों को टैक्स के बारे में पूरा नॉलेज और क्लियरिटी आती है। इससे एक देश की इमेज भी बहुत अच्छी हुई है और फाइनेंशियल स्टेबिलिटी हुई है।
3: साल 2016 में शुरू हुआ गवर्नमेंट ई मार्केट प्लेस जैम, खवातीन कारोबारियों, स्टार्टअप्स, एमएसएमई, अपनी मदद आप ग्रुपों और दिव्यांग जनों को खरीदारी के असल धारे से जोड़ रहा है। आकाशवाणी न्यूज से बात करते हुए जैम पर एक फरोख्त कुनिंदा और कंपनी की सीएमडी कामिनी गुप्ता ने बताया कि जैम का तरीकेकार आसान और शफाफ है।
4: ये डिजिटल खरीद मंच है गवर्नमेंट ऑफ इंडिया का, और इनकी जो टेक्निकल टीम है और जो भी हमारे लोग जुड़े हैं जैम से, ये एक प्राइवेट कंपनी की तरह काम करते हैं, इनका सहयोग मिलता रहता है। एमएसएमई, स्टार्टअप, महिला उद्यमियों और निर्माताओं को सीधे सरकारी खरीदारों तक पहुंच प्रदान करता है।
3: नई दिल्ली से अनुपम मिश्रा की रिपोर्ट के साथ खबरनामे के लिए कलीम अहमद।
0: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। पहली आलमी योगासन स्पोर्ट्स चैंपियनशिप आज शाम गुजरात के शहर अहमदाबाद में शुरू हो रही है, जो खेलों के आलमी मंजरनामे पर एक तारीखी संग मील की हैसियत रखती है। वज़ीर-ए-आज़म नरेंद्र मोदी शाम को वर्चुअल तरीके से इस बड़े प्रोग्राम में शामिल होंगे। इस चैंपियनशिप के लिए दुनिया भर से योग के मद्दाह और एथलीट्स अहमदाबाद में जमा हुए हैं। मजीद तफसील हमारे नामनिगार से।
5: इस पांच रोजा चैंपियनशिप में अमेरिका समेत 60 मुल्कों के 400 से ज्यादा शुरका हिस्सा लेंगे। इसका एहतमाम वर्ल्ड योगासन के तहत किया गया है और योगासन भारत इसकी मेजबानी कर रहा है। संगे मेल की हैसियत रखने वाले इस प्रोग्राम का मकसद आलमी सतह पर योग और तंदुरुस्ती के बारे में बेदारी फैलाने के साथ साथ आलमी सतह पर खेल मुकाबलों में योग को शामिल करने की राह हमवार करना है। इस मुकाबले में शामिल होने वाले एथलीट्स योगासन के 7 जुम्बों में हिस्सा लेंगे। आलमी सतह पर मेयार परख के पैमाने के तहत कुवत, लचक, तवाजुन, पायदारी और दुरुस्तगी की बुनियाद पर योगासन करने वालों को परखा जाएगा। अहमदाबाद से अपर्णा खुंड की रिपोर्ट के साथ खबरनामे के लिए मैं शोएबा।
0: नई दिल्ली के मालवीय नगर इलाके में वाकई गेस्ट हाउस में गुज़िश्ता रोज लगी जबरदस्त आग में 21 लोगों की मौत हो गई। दिल्ली पुलिस ने बताया कि महलुकीन में 12 गैर मुल्की और 9 भारतीय शहरी शामिल हैं। पुलिस ने कहा कि केस दर्ज कर लिया गया है और तहकीकात जारी है। पुलिस के मुताबिक आग लगने वाली इमारत के मालिक लोकेश बजाज को हिरासत में ले लिया गया है। इस दौरान दिल्ली के वजीर आला के दफ्तर ने कहा कि उन खामियों की पूरी संजीदगी से जांच की जाएगी जो इस अफसोसनाक आतिशजदगी वाकई की वजह बनी और जवाबदेही तय की जाएगी। बिहार के मुजफ्फरपुर जिले में कल रात ब्रह्मपुर थाने के तहत आने वाले इलाके में एक प्राइवेट अस्पताल में जबरदस्त आग लगने से 3 अफराद की मौत हो गई जबकि कई लोग जख्मी हो गए। भारतीय महकमे मौसमियात ने आज केरलम और माहे में शदीद बारिश के इम्कान के मद्देनजर ऑरेंज अलर्ट जारी किया है। अंडमान निकोबार जजायर, अरुणाचल प्रदेश, आसाम, मेघालय, कर्नाटक, कोंकण, गोवा, लक्षद्वीप, मगरबी बंगाल के हिमालयी जैली खित्ते, सिक्किम, तमिलनाडु, पुडुचेरी और उत्तराखंड में भी बारिश होने का इम्कान है। फुटबॉल में मेजबान भारत गोवा के मारगाओ में सेमीफाइनल में भूटान को 1-0 से हराकर खवातीन की सैफ चैंपियनशिप के फाइनल में पहुंच गया है। ये थी खबरें और अब अखबारात के आईने के साथ हैं कलीम।
3: शुक्रिया जमीर। कौमी राजधानी दिल्ली से शाये होने वाले आज के उर्दू अखबारात ने अलग अलग खबरों को अहमियत के साथ शाये किया है। रोजनामा प्रताप ने वजीर आजम नरेंद्र मोदी और नेपाल की बरसरे इक्तदार पार्टी राष्ट्रीय स्वतंत्र पार्टी के चेयरमैन रवि लामी छाने की मुलाकात को नुमाया किया है, जिसमें पीएम ने कहा कि भारत नेपाल के साथ मिलकर काम करने का ख्वाहां है। अखबार की एक और अहम खबर है, सदर जमहूरिया द्रौपदी मुर्मू ने कबायली अफराद की हमजहत तरक्की से मुतालिक कौमी कॉन्फ्रेंस से खिताब किया। सदर जमहूरिया ने कहा कि आदिवासियों की हमजहत तरक्की के लिए उनके पास जाकर उनके मसाइल को समझना होगा। मरकजी हुकूमत फिजाई आलूदगी को कम करने के मकसद से दिल्ली NCR में पुराने ट्रक और बसों को बदलेगी।
0: और आखिर में खास खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी वेनेजुएला के कायम मुकाम सदर डेल्सी रॉड्रिगेस के साथ आज नई दिल्ली में बातचीत करेंगे। मरकजी वजीर दाखिला अमित शाह आज शिलोंग में शुमाल मशरकी काउंसिल के 73वें मुकम्मल इजलास की सदारत करेंगे। अमरीकी वजीर खाजा मार्को रूबियो ने कहा है कि अमरीका और भारत के दरमियान तिजारती समझौता चंद हफ्ते के अंदर अंदर तय पा जाएगा।
1: भारतीय महकमा मौसमियात ने केरलम और माहे में शदीद बारिश के इम्कान के मद्देनजर ऑरेंज अलर्ट जारी किया है। पहली आलमी योगासन स्पोर्ट्स चैंपियनशिप आज अहमदाबाद में शुरू हो रही है। वजीर आजम नरेंद्र मोदी शाम को वर्चुअल तरीके से इस प्रोग्राम में शामिल होंगे। और फुटबॉल में गोवा में भूटान को एक गोल से हराकर भारत खवातीन की सैफ चैंपियनशिप के फाइनल में पहुंच गया है। इसके साथ ही आकाशवाणी से खबरनामा खत्म हुआ।
6: मीडियम वेव 483.1 मीटर अर्थात 621 किलो हर्ट्ज पर ये आकाशवाणी का पटना केंद्र है। अब से थोड़ी ही देर में प्रादेशिक समाचार होंगे, कृपया प्रतीक्षा करें।
7: सावधान, क्या आप जानते हैं आपके द्वारा पॉलिथीन में फेंका गया खाद्य पदार्थ पशुओं की जान ले सकता है। पॉलिथीन में लिपटा बचा हुआ खाद्य पदार्थ पशुओं का साइलेंट किलर बनता जा रहा है। खाद्य पदार्थों के साथ ये पॉलिथीन उनके पेट में जमा होकर पाचन तंत्र को बंद कर देता है, जिससे उनकी मौत तक हो सकती है। पॉलिथीन के कैरी बैग पर लगाए गए प्रतिबंध का पालन करें, उसे खुले में न फेंकें, बचे हुए खाद्य पदार्थों का सही निपटान करें, पॉलिथीन मुक्त समाज बनाएं, पशुधन बचाएं।
8: डेयरी मत्स्य एवं पशु संसाधन विभाग और सूचना एवं जनसंपर्क विभाग बिहार सरकार द्वारा जनहित में जारी।
9: हर घर की वाणी आकाशवाणी, हर दिल की वाणी आकाशवाणी, और दिलों को जोड़ने के लिए हम आ रहे हैं बस एक क्लिक पर। हमारे स्टेशंस लाइव मन की बात, संगीत, ड्रामा, स्पोर्ट्स, पल पल की भरोसेमंद खबर, हमारे वेबसाइट akashvani.gov.in पर। नया भारत, नया आकाशवाणी।
10: कहाँ चलती है, इधर तो आओ।
11: इधर आइए, इधर।
12: इधर?
11: हाँ, विज्ञापन प्रसारण सेवा आकाशवाणी पटना आइए और बिहार और झारखंड के किसी भी आकाशवाणी केंद्र से अपना विज्ञापन बुक कराइए।
13: देश के सबसे बड़े रेडियो नेटवर्क पर बिल्कुल किफायती दर पर आप अपने उत्पाद का प्रचार प्रसार कर सकते हैं।
12: अच्छा, ऐसी बात है, तो फिर इधर उधर क्यों भटकना, अपनी आकाशवाणी में अपनापन भी तो है।
13: बिहार और झारखंड के आकाशवाणी केंद्रों से विज्ञापन प्रसारण हेतु संपर्क करें।
12: विज्ञापन प्रसारण सेवा आकाशवाणी पटना, हमारा मोबाइल नंबर है 9431021294, हमारा लैंडलाइन नंबर है 0612222205042, हमारा ईमेल एड्रेस है patnacbs@gmail.com।
13: शुभ वाणी,
12: लाभवाणी,
13: आकाशवाणी।